0: नभएसम्म यो चिन्ताको उपचार नगरेसम्म तपाईँ र मैले जतिसुकै राम्रो सुन्दर लक्ष्य योजना उद्देश्य राखे तापनि त्यो कुरा हुन सकिनुहुन्छ। यसै कारणले गर्दाखेरि यो धर्मशास्त्रको खण्ड अनुसार तपाईँ र मैले हामीले याद गर्नुपर्ने कुरा चिन्ता प्रतिले कुनै कुराको परिवर्तन गर्ने छैन। यसैले चिन्ता प्रतिलाई हामी यीशु प्रभुको नाउँमा हामीले किन्छ, यीशु प्रभुको नाउँमा त्यसलाई तिरस्कार गरौं, यीशु प्रभुको नाउँमा हामी त्यसमाथि विजयी छु भनेर हामी घोषणा गरौं। अर्को कुरा विश्वास गर्नुहोस्, यो परमेश्वरले तपाईँको खाँचोहरूको वचन गर्नुहुन्छ। तपाईँहरू जस्तोसुकै खाँचो होस्, यदि त्यो हाम्रो आधारभूत खाँचो हो जो हामीलाई जिउनको लागि नभई नहुने हो भने त्यो परमेश्वरले कुरा गर्नुहुन्छ। उहाँले हाम्रो वास्ता गर्नुहुन्छ, उहाँ हाम्रो स्वर्गीय पिता हुनुहुन्छ, उहाँको पिताको हृदय छ, उहाँले हाम्रो ख्याल गर्नुहुन्छ, उहाँले हाम्रो कहिले पनि टाढा छोड्नुहुन्न, कहिले पनि पछि राख्नुहुन्न। त्यसै गरी परमेश्वरलाई पहिला खोज्नुहोस्। जब तपाईँ मेरो सृष्टिकर्ता जसले हामीलाई आफ्नै स्वरूपमा आफ्नै प्रतीकमा बनाउनु भयो उहाँलाई खोजी गर्छ अनि उहाँले हाम्रो अरू खाँचोहरू अरू कुराहरू उहाँले वास्ता गर्नुहुन्छ। आजको निम्ति परमेश्वरको अनुग्रहमा जोड दिनुहोस्। भोलिको कुरा परमेश्वरलाई छोड दिनुहोस्। भविष्य परमेश्वरको हातमा छ। तपाईँहरू मलाई आज जुन समय दिएको छ, हाम्रो हातमा जुन जीवन दिएको छ, हामी त्यो प्रभुकोमा जाउँ र प्रभुलाई भनौँ, प्रभु म माथि दया गर्नुहोस्, मलाई तपाईँले सहायता गर्नुहोस्, प्रभु मेरो यो जीवनमा हरेक बिहानी नयाँ बानी ल्याइदिनुहोस् र मेरो सारा चिन्ता फिक्रेल तपाईँलाई सुम्पन्छु भनेर हामी प्रभुलाई भनौँ। प्रभुको नजिकमा परमेश्वर हाम्रो नजिकै हुनुहुन्छ, उहाँ हामीबाट टाढा हुनुहुन्न। के तपाईँ चिन्ता फिक्रीमाथि विजयी हुन चाहनुहुन्छ? परमेश्वरको प्रतिज्ञाहरूमाथि विश्वास गर्नुहोस् र उहाँको अनुग्रहमा आउनुहोस्। परमेश्वरको अनुग्रह मुनि आउनुहोस्। परमेश्वरले तपाईँलाई आफ्नो अनुग्रह मुनि ल्याउन चाहनुहुन्छ। जब तपाईँ र म परमेश्वरको अनुग्रह मुनि हेर्छ, हामीलाई चिन्ता फिक्रीले गाँच्न सक्दैन, पराजित गर्न सक्दैन। त्यसले कोसिस त गर्छ र हामीसँग प्रभुको अनुग्रह भएकोले हामी एकैछिनमा सजिलै हामी विजय हासिल गर्नेछौँ र प्रभुको महिमा गर्नेछौँ। आदरणीय श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको छ आजको वचनमा। मलाई थाहा छैन तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ पनि तपाईँको मनमा जिज्ञासा छ, तपाईँको मनले भन्दैछ म यो भोगिरहेको चिन्तामाथि कसरी विजय हुने। परमेश्वर कहाँ आउनुहोस्, परमेश्वरको कुरालाई सुन्नुहोस् र विश्वास गर्नुहोस्। तपाईँले परमेश्वरको पुत्र यीशु ख्रीष्टको नाममा चिन्तामाथि विजय प्राप्त गर्नुहुन्छ। तपाईँले त्यसको उपचार सजिलै पाउनुहुन्छ। यदि तपाईँको जिज्ञासा छन् भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, हामी तपाईँसँगै प्रार्थनामा रहनेछौँ। हामीले जानेको बुझेको कुराबाट हामी तपाईँलाई सल्लाह र उपाय दिनेछौँ। हाम्रो कार्यक्रमको ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क मोबाइल नम्बर छ 98 41 3999 01, 98 41 3999 01। अर्को नम्बर छ 98 40 27 81 79, 98 40 27 81 79। आदरणीय श्रोता, कतिजनासम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँहरू सबैलाई धन्यवाद छ। परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। यसरी नै आउने दिनमा पनि यस्तै आशिषमय भजन प्रार्थना र परमेश्वरको सन्देश लिएर आउने वाचा गर्दै यहाँहरूको माझमा एउटा सुमधुर संगीतको धुन राख्दै परमेश्वरले यहाँहरूलाई हप्ताभरि आशिष दिउन् भन्दै म कार्यक्रम प्रस्तुता पश्चिम तेज रूपमा पनि यहाँहरूबाट बिदा हुन्छु। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। फेरि भेटौँला। जय मसिंह, नमस्कार।
1: प्रियो, किसी भी बात की चिंता मत करो, परमेश्वर का भरोसा रखो। वो तुम्हारे दुखों को, तुम्हारे स्थिति और हालातों को जानता है। तुम्हारे आंसुओं को पोंछने के लिए उसने अपने पुत्र प्रभु यीशु मसीह को भेजा। अगर आप प्रभु यीशु मसीह पर विश्वास करेंगे, उसे अपना उद्धारकर्ता स्वीकार करेंगे, तो आपकी सारी चिंताओं को दूर कर देगा। इसलिए चिंता मत कीजिए, यीशु पर भरोसा रखिए।

Involving yourself in crazes.

0: Kiss FM. Time to 6 a.m.
1: The Hanako Television. समय परमेश्वरले तपाईलाई दिनुभएको अनमोल उपहार भएकाले यसलाई बुद्धिमानीपूर्वक सदुपयोग गर्नुहोस्। प्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

देशवासीहरू नमस्कार। रेडियो कार्यक्रम जीवनको वसनको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द शर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वसन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वसन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोन मण्डलीका एल्डर सेप तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट सत्य वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रीष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँको बीचमा आज मत्तीको सुसमाचार छ अध्यायको 25-34 पदहरूलाई पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। अरू समय

चाहिँ के जीवन खानेकुरा भन्दा र शरीर लुगा फाटा भन्दा उत्तम होइन? आकाशको चरा चुरुङ्गी फन्डाए तेह्र तिमीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन् तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छौ सक्छ? अनि लुगा फाटाको निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानको लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिमीले न परिश्रम गर्दछौ न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सलमनको राजा सलमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति अवश्य थिएन। आज हुने र भोलि आगेमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्प विश्वासी हो, के तिमीहरूलाई झन् बढी उहाँले पहिराउनु हुने छैन र? यसकारण के खाउला के पिउला के पहिरौला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सबको खोज्छन् र तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। आदरणीय श्रोता, परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नेहरूलाई नै सबै कुरा जुट्छ भन्ने मुख्य विचारलाई यहाँ तपाईँको बीचमा ल्याउन जाँदैछु। र यो खण्डमा जब लेखकले विशेष गरेर परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नेलाई सबै कुरा जुट्छ भन्ने कुरा ल्याउँछ, तब हामी सबैको ध्यान सबैले बुझ्नुपर्ने कुरा पनि यही नै हो कि सबै कुरा जुट्छ, सबै आवश्यक पर्ने कुराहरू जुट्छ, मानव जातिलाई चाहिने कुराहरू जुट्छ भन्ने कुरो हामी यहाँ बुझ्छौ। र यहाँ लेखकले यसरी भन्दछन्, के खाउला कि के पिउला भन्ने आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर भनेर यहाँनिर यीशु प्रभुले भन्नुभएको कुरालाई उद्धृत गरिएको हामी देख्छौ 25 पदमा कि यसकारण म तिमीहरूलाई भन्दछु, के खाउला कि के पिउला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? यसरी एउटा प्रश्न पनि गरिएको छ। मानव जातिलाई के खाउला कि के पिउला भनी आफ्नो प्राणको निम्ति के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री गर्ने स्वभावहरू छन्। मानव भएर जन्मिसकेपछि यही फिक्री यही चिन्ता नै मानिसहरूले बोकेर हिँडिरहेको अवस्थाहरू छन्। मानिसको शारीरिक मानिसको आत्मिक र मानिसको मानसिक सामाजिक यी सर्वाङ्गीण खाँचोहरू मानिसको लागि एकदमै आवश्यक देखिन्छ, किनभने मानिसलाई खानु पर्छ, मानिसलाई लाउनु पर्छ र मानिसलाई भनौ आवश्यक पर्ने थुप्रै कुराहरू चाहिन्छ नै। तर त्यसलाई यहाँ भन्दछ फिक्री नगर भन्ने कुरा यहाँ वचनले स्पष्ट पारेका छन्। फिक्री लाग्दा लाग्दा पनि फिक्री आउँदा आउँदा पनि यहाँनिर फिक्री नगर भन्ने कुरा चाहिँ बडो महत्वपूर्ण कुरा छ। किन फिक्री नगर्ने त फिक्री नगर्नको लागि कारणहरू के हो त भन्ने कुरा यहाँ हामी बुझ्न सक्छौ।
यहाँ यसरी भनिएको छ, मानिसको जीवन चाहिँ खानेकुरा र लुगा फाटा भन्दा उत्तम भन्नुभएको छ। मानिसको जीवन चाहिँ खानेकुरा भन्दा लुगा फाटा भन्दा उत्तम भनेर यहाँ प्रस्तुत गरिएको हामी देख्छौँ। के खाउला, पिउला, के पहिरौला भन्ने चिन्ता भन्दा पनि मानिसको जीवनमा मानिसको जीवनको महत्वलाई बुझ्नु जरुरी छ। मानिसको जीवनसँग भनौँ तुलना गर्न नमिल्ने कुराहरू यहाँ छन्, किनभने मानिसको जीवन चाहिँ यी कुराहरूभन्दा अझ उचाइमा छ, अझ उत्तम छ भन्ने कुरा यहाँ बताएको छ। मानिसले पाएको जीवन उत्तम छ, मानिसले पाएको जीवन धेरै असल छ, र यो असल पललाई मानिसले बुझ्नुपर्छ। यसलाई मानिसले बुझेर जिउनु आवश्यक पर्छ। यहाँनिर 26 पदमा आकाशका चरा चुरुङ्गीहरूलाई परमेश्वरले खोल्नुहुन्छ भनेर एउटा यो उदाहरण पनि यीशुले दिनुभयो कि आकाशको चरा चुरुङ्गीहरूलाई चाहिँ कसरी उनीहरूले खाना खान्छन् त, उनीहरूको लागि के हो खानेकुरा, के हो उनीहरूको लागि आवश्यक पर्ने कुराहरू भन्दाखेरि, परमेश्वरले नै उनीहरूलाई बाँस, घाँस, कपास सबै नै जुटाइराखेको हामी देख्छौँ, र उनीहरूलाई एउटा कुराले फिक्री गर्नु पर्दैन भन्ने कुरा यहाँ छ। चरा चुरुङ्गीहरूले बिउ पनि छर्दैन, उनीहरूले अन्न कटनी पनि गर्दैन, र उनीहरूले भकारीमा पनि बटुल्दैन। यसरी उनीहरूको जीवन चाहिँ आनन्दी भएर जिइराखेको हामी देख्छौँ। जुन कुरा यो चरा चुरुङ्गीहरूले आफ्नो जीवनमा जुन प्रकारले आनन्दित भएर जिइराखेको हुन्छ, फिक्री नै नगरिकन उनीहरूले खाइराखेको जिइराखेको अवस्थाहरू पनि यहाँ देखाइराखेको देखिन्छ। अनि मानिसले फिक्री गर्छन्, फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्दैनन् भनेर पनि यहाँ उल्लेख गरिएको छ। मानिसले फिक्री गरेर के चाहिँ लाभ हुन्छ त भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ। फिक्री गरेर यदि खानेकुराहरू जुट्छ भने, फिक्री गरेर लाउने लुगाहरू जुट्छ भने, फिक्री गरेर पिउने कुराहरू जुट्छ भने त ठिक छ, तर फिक्रीले केही पनि गर्न सक्दैन भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। मानिसले फिक्री गरेर के चाहिँ लाभ हुन्छ, केही पनि लाभ हुँदैन, एक घडी पनि थप्न सक्दैन भने, जे कुरामा भनौँ लाभै हुँदैन, त्यो कुरामा किन मानिसहरूले चिन्ता फिक्री गर्ने त भन्ने कुरालाई नै यहाँ छ। चिन्ता फिक्री आउँदा आउँदै पनि चिन्ता फिक्री नगर भनेर भन्नुको कारण चाहिँ यहाँ यही हो कि फिक्री गरेर केही कुराहरू त्यहाँ थप्न सक्ने छैन भन्ने कुरा पनि यो खण्डमा हामी देख्छौँ। यो फिक्री कसले गर्दछ भन्दाखेरि, जसले परमेश्वरलाई विश्वास गर्दैनन्, जसले परमेश्वरमाथि विश्वास गर्दैनन्, उनीहरूले फिक्री गर्दछन्, किनभने अन्य जातिले मात्र फिक्री गर्दछन् भनेर यहाँ लेखिएको छ। तिमीहरूको स्वर्गमा हुनुहुने परमेश्वरले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ भनेर 32 पदमा हामी यहाँ देख्छौँ कि मानिसहरूले फिक्री गरेर केही गर्न सक्दैन। तर कसले फिक्री गर्दछ त मानिसहरूलाई, चरा चुरुङ्गीलाई परमेश्वरले फिक्री गर्नुहुन्छ, परमेश्वरले नै जुटाउनुहुन्छ भने, हामीले पाएको जीवन जो मानिस जातिले पाएको जीवन त यी कुराहरूभन्दा महान छन्, एकदमै उच्च छ। त्यसैले यो उच्चलाई चरा चुरुङ्गीलाई खुवाउनेले मानव जाति जुन जीवन उच्च छ तिनीहरूलाई झन् कति बढ्ता गरेर खुवाउनुहुन्छ भन्ने कुरा पनि यहाँ छ। तिमीहरूको स्वर्गमा हुनेले परमेश्वरले तिमीहरूलाई यी सबै थोक खाँचो छ भने हुन्छ भनेर यहाँ लेखेको छ। र कसरी एउटा व्यक्तिले प्राप्त गर्न सक्छ त, फिक्री नगरिकन
फिक्री घट्दाखेरि फिक्री नगर भनिएको छ भने के चाहिँ गर्ने त हामीले के चाहिँ गर भनिएको छ त ती प्राप्त गर्नलाई भन्ने कुरा यहाँ छ। पहिले चाहिँ उहाँको राज्य र धार्मिकताको खोजी गर भनेर भनिएको छ। के नगर भनेको छ भने फिक्री नगर, किनभने फिक्री गरेर केही हुनेवाला छैन। तर के गर्ने त भन्दा उहाँको राज्य र धार्मिकताको खोजी गर, ती सबै थोक तिमीहरूको निम्ति थपिदिनेछन्, है यी सबै कुरा तिमीहरूलाई थपिदिनेछन्। जे जति पनि मानव जातिलाई चाहिने खाँचो परेका कुराहरूलाई जुटाइनेछ अथवा जुटाउनु हुन्छ, तर त्यसको लागि चाहिँ उहाँको राज्य र धार्मिकताको खोजी गर भनिएको छ। यसकारण भोलिको निम्ति फिक्री नगर, भोलिको निम्ति फिक्री नगर, भोलिको निम्ति फिक्री गरेर केही हुनेवाला छैन। त्यसकारणले आदरणीय श्रोता, यसरी लेखकले यो खण्डमा यीशु प्रभुले चिन्ता फिक्री नगर्नलाई दिनुभएको शिक्षालाई प्रस्ट्याएका छन्। आफ्नो निम्ति के खाउला र लगाउला भनी चिन्ता फिक्री नगर भन्नुभएको छ। चराचुरुङ्गीहरूलाई खुवाउनु हुने, फूलहरूलाई सुन्दरता दिने परमेश्वरले आफ्नो मानिसहरूलाई झन् कति बढ्दा गरेर खुवाउनुहुन्छ र पहिराउनुहुन्छ। चिन्ता फिक्री अन्य जातिहरूले मद्दत गर्दछ भन्नुभएको छ। पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर्नेहरूलाई सबै थोक उनीहरूलाई जुटाइनेछन्। त्यसैले हरेकले पहिले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नुपर्छ। परमेश्वरले आफ्नो मानिसहरूलाई खुवाउनुहुन्छ, पहिलाउनुहुन्छ र सबै थोक दिनुहुन्छ भने विश्वास गर्नुपर्छ। आदरणीय श्रोताहरू, हजुरहरूले के को खोजी गरिराख्नु भएको छ? सबै कुराको मालिकको खोजी कि थोकहरूको खोजी गर्नुभएको छ? जसले मालिकको खोजी गरेको छ त्यसले सबै कुरा प्राप्त गर्नेछन् भनी भने, जसले थोकहरूको खोजी गर्दछ तिनीहरू रित्तो भएका छन्। त्यसकारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र आफूलाई चाहिएको थोकहरू प्राप्त गर्नुहोस् र आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर हजुरहरूको सामु उपस्थित हुने नै छु। परमेश्वरले हजुरहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। आमेन।

प्रस्तुत सामग्री सँगै कार्यक्रम जीवनको वसन्तको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिटमार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98 68 55 33 39 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वसन्तबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु।

नमस्कार, म नायिका झरना थापाको. तपाईँहरू अहिले सुन्नुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज, हाम्रो सिनेमा राम्रो सिनेमा.

0: तपाईँहरूको मान्छेसँग नाच्नु परेन.
1: मैले कहिले गरे तपाईँलाई सहयोग
0: अनु गर्नुहुन्छ नि. 8 लाख सहयोग
1: 8 लाख छैन मसा पैसा.
0: ब्याज भयो ब्याज 36%. नमस्कार, म निर्मल शर्मा, तपाईँहरू सुन्दै हुनुहुन्छ 107.6 मेगाहर्ज. सुनौ र सुनाऊ.

Your money.

यस्तो भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकाले सधैँ यस्तोमा रहनुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ज।

दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ।

चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851 1947 40 9841 62 13 03। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईसित यस रेडियो मार्फत भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। शान्तिसित जीवन बिताउन पाउनु मानिसको एउटा ठूलो आवश्यकता हो अनि चाहना पनि हो। आफ्नो जीवनको परिस्थितिले साथै वरपरका परिस्थितिले मानिसलाई अशान्तिको भुवरीमा झाँकिदिन्छ अनि जीवनलाई तनावग्रस्त बनाउँछ। हामी जीवनको तनावलाई कसरी समाधान गर्न सक्छौ, यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको

चाहन्छु तपाईँको प्रेमको निम्ति, तपाईँको प्रार्थनाको निम्ति र तपाईँको सहयोगको निम्ति यस आत्मिक यात्रा कार्यक्रम

उहाँले लेख्नुभएका कुराहरूले हामीलाई धेरै उत्साहित र प्रोत्साहन दिएको छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

अघि म हाम्रो शहरको अदालतमा गए। मेरो खासै केही काम थिएन, बजार जानु परेको थियो अनि त्यही बाटोमा जिल्ला अदालत पनि पर्थ्यो। अदालतको आँगनमा धेरै मानिसहरूको भीड साथै प्रहरीको पनि ठूलो संख्यामा उपस्थिति देखेर मेरो मनमा उत्सुकता उत्पन्न भयो। म त्यहाँ गए। धेरै पत्रकारहरू पनि आफ्नो कलम कागज क्यामेरा तयार पारेर बसेका थिए। मैले मानिसहरूलाई सोधखोज गरे अनि थाहा पाए कि हाम्रो ठाउँमा हालैमा भएको एउटा साइबर काण्डको दोषीलाई त्यहाँ ल्याइएको रहेछ। समाचार पत्रहरूमा त्यो काण्डको बारेमा छापिएको थियो। घटना यस्तो थियो, शहरको एउटा इन्जिनियरिङ कलेजमा पढ्ने एकजना केटाकेटीको बीचमा मित्रता भएको रहेछ। तिनीहरूको मित्रता धेरै गहिरिएको थियो। त्यो केटो बाहिर जिल्लाबाट त्यहाँ पढ्न आएको रहेछ भने केटी चाहिँ त्यही शहरकी थिइन्। एक दिन त्यो केटोले आफू बसेको भाडाको घरमा त्यो केटीलाई बोलायो। केटी त्यहाँ गइन् अनि तिनीहरूको माझमा शारीरिक सम्बन्ध भयो। त्यो केटोले केटीका कतिपय नराम्रा फोटोहरू खिचे, तर पछि त्यो केटोले सौदा बजी गर्न थाल्यो ती फोटोहरूलाई लिएर। त्यो केटीलाई धम्काएर पैसा माग्न थाल्यो। केटीले सधैँ पैसा दिन सकिन। त्यसो हुँदा त्यो केटोले उसका फोटोहरू इन्टरनेट कम्प्युटरद्वारा अरूलाई पठाएर केटीलाई बदनाम गर्न थाल्यो। बिचारो त्यस केटीको ठूलो बदनाम हुने भयो। ऊ कलेज जान पनि सकिन। केही दिनभित्रै तिनले आत्महत्या गरिन्। त्यो केटो त्यस घटनापछि त्यहाँबाट भाग्यो। केही दिनसम्म हरायो।

मित्रताको नाममा एकजना मित्रले अर्कोलाई यसरी धोका दियो। जिनको जीवनमा यस्ता कुराहरू गुप्त रूपबाट राखेका हुन्छन्, समाचार पत्रमा खबरमा यी खबरहरू आएका हुँदैनन्, तर मित्रताको नाममा धेरै मानिसले एक अर्कालाई धेरै धोका दिन्छन् र बेइमानी गर्दछन्। जीवनलाई तनाव र संकष्टमा उभिदिएका हुन्छन्। हुन त त्यो केटीले आत्महत्या गरेर राम्रो काम गरेनन्, उसले त्यसो नगर्नु पर्ने थियो। जीवन धेरै अर्थपूर्ण छ, जीवन धेरै दामी छ, तर उसको जीवनलाई ठूलो तनावले घेरेको थियो भनी हामीले अनुमान लगाउन सक्छौं। मानसिक रूपले ती स्त्री तडपिरहेकी थिइन् र एक दिन असहनीय भएर तिनले आफ्नो जीवनलाई खत्तम गरिन्। आफ्नो इज्जतको कारण उनले आफ्नो जीवनलाई नै खत्तम गरिन्। एउटा दुःखको घटना हाम्रै माझमा घटेको हो। यस्ता कतिपय घटनाहरू वरिपरि भइ नै रहेका छन्, छापि नै रहेका छन्, प्रसारण भइरहेका छन्, तर पनि के गर्नु, मानसिक तनाव यस आधुनिक संसारमा, यस आधुनिक जीवनमा, हाम्रो जीवनमा निरन्तर एउटा कटु सत्यता भइसकेको छ। मानसिक तनाव विभिन्न कारणले गर्दा हुन्छ। हामी यसबाट कसरी छुटकारा पाउन सक्छौ, यो कुरा हामीले जान्न जरूरी छ। यस विषयमा यदि हामीले कुरा गर्यौं भने हाम्रो कुराकानीको कहिले अन्त नै हुने छैन। त्यसै कारण राम्रो यही नै हुनेछ कि हामीले यसबाट कसरी छुटकारा पाउन सक्छौ, यस विषयमा कुरा गरौं। तनावबाट छुटकारा पाउनको निम्ति मनलाई शान्त पार्ने वातावरणको आवश्यकता पर्छ। तर हामीले मनमा शान्तिको कामना इच्छा मात्र गरेर कहाँ हुन्छ र होइन त,

वातावरण कसरी बनाउने सुबारे विचार गर्न जरूरी छ। शान्ति सित जीवन बिताउनलाई एउटा व्यक्तिले के गर्न पर्दछ, यी कुराहरू आज म तपाईँलाई बताउन चाहन्छु। हामीहरू जीवनको परिस्थितिलाई हाम्रो आफ्नै दृष्टिकोणले हेर्छौं, आफ्नै प्रकारले त्यसको बारेमा विचार गर्छौ, तर ती कुराहरूलाई हामी कसरी हेर्छौं त्यसैले हाम्रो जीवनमा फरक पार्दछ। ती कुराहरूले हाम्रो जीवनमा अन्तर ल्याउँछ। जीवनको अवस्था सधैं एक समान रहँदैन, कहिले सुख त कहिले दुःख हुन्छै हुन्छ। जीवनमा घाम छायाको लुकामारी चलिरहन्छ, यसैको नाम हो जीवन। कसैले भनेका छन् चल्दै गरेको गाडीको नाम नै जीवन हो। साँच्चै यो जीवनमा जिउने धर्मी अधर्मी शिक्षित अशिक्षित योग्य अयोग्य सबै मानिसको जीवनमा यस्तै हुन्छ। सबैले आफ्नो भागमा परेको दुःख साथै सुखको अनुभव गर्नुपर्छ। धनी मानिसलाई आफ्नै किसिमको भार बोझ र निराशाहरू छन् भने निर्धन मानिसहरूको आफ्नै समस्या छ, जागिर खानेहरूको आफ्नै समस्या छ, अछोटसँग केही छैन उसको पनि आफ्नै समस्या छ, जोसित छ उसको पनि समस्या छ, जोसित केही छैन उसको पनि समस्या छ। कति अचम्मको कुरा होइन त? मानिसलाई जुनसुकै परिस्थितिमा पनि कुनै न कुनै समस्या आउँछ नै। जब जीवनमा साह्रो गाह्रो परिस्थिति आउँछ तब नै मानिसलाई मानसिक तनाव हुन्छ। तनावपूर्ण परिस्थितिमा पर्दा हामीले के गर्नुपर्छ? यदि तपाईँ परमेश्वरमा विश्वास गर्ने एउटा व्यक्ति हुनुहुन्छ भने उहाँको चरणमा आउनुहोस् अनि यो विचार गर्नुहोस् कि तपाईँको त्यस परिस्थितिलाई परमेश्वरले कुन प्रकारले हेर्नुहुन्छ। बाइबलमा त विश्वासीहरूका निम्ति एउटा ठूलो सान्त्वनाको वचन लेखिएको छ। परमेश्वरको वचनले भन्छ रोमी 8:26 परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। बाइबल ग्रन्थको अर्को वचनले भन्छ 1 Corinthians 10:13 परमेश्वरले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन, तर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। बाइबलमा हामी युसुफ नामका एकजना व्यक्तिको कथा घटना पाउँछौ। तिनको जीवनलाई धेरै दुःख कष्टले घेरेको थियो। उनका आफ्नै दाजुभाइहरू आफन्तहरूले तिनीसित दुर्व्यवहार गरेका थिए, तिनलाई दासको रूपमा परदेशीहरूको हातमा बेचिदिए। दास भनेर अर्काको घरमा काम गर्दा पनि तिनले नगरेको कामको दोष तिनीमाथि आइलाग्यो, तिनलाई झ्याल खानमा राखियो। धेरै कष्टहरूको सामना तिनले आफ्नो जीवनमा गर्न पर्यो, तर तिनको जीवनमा एउटा खास कुरा थियो, जीवनको जस्तै परिस्थितिमा पनि तिनी परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए। अनि जीवनलाई समस्याहरूले पेल्दा जीवनमा तनाव उत्पन्न हुँदा तिनले कहिले पनि आफै ती कुराहरूको समाधान गर्ने कोशिश गरेनन्, तर सबै कुराहरूको निम्ति परमेश्वरमा भरोसा राखे। परमेश्वरले तिनको जीवनका सबै ती परिस्थितिहरूका निम्ति पनि कुनै उद्देश्य राख्नु भएको छ भने तिमीले विश्वास गरे। ठूलो तनावको बीचमा पनि युसुफले आफ्नो जीवनलाई नाश हुन दिएनन्, निराशाको सागरमा तिनी डुबेनन्, तर परमेश्वरमा भरोसा राखेर जिए। आज तपाईँ र मेरो निम्ति पनि यस्तै हुन्छ, तनावले जीवनलाई नाश पार्न अघि नै हामी परमेश्वरको चरणमा जानुपर्छ। नेपालीमा एउटा भनाइ छ, रोइरहनु भन्दा गाइराख्नु बेस, होइन त? परमेश्वरले तपाईँको जीवनमा काम गर्नुहुन्छ। प्रभु यीशु हाम्रो जीवनको बोझ हटाउँदा पनि यस संसारमा आउनु भएको। प्रभु यीशुले भन्नुभयो यी सबै मेहनत गर्ने र गर्न बोझ गरिएका हो, म तिमीलाई यो जीवन तपाईँको आफ्नो जीवन एउटा सार्थक निर्णय लिनुहोस्। यही नै मेरो

0: पार्किङ चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो होइन, फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन। के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
1: ए मात्र 6,000 कोट पाइन
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 08 19 519। ओम शक्ति टेलरी राम मन्दिर 4 भक्तपुर।
2: तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनो र सुना।

0: दोषी कन्थता ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: देश विघन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बसान बसान गर्दै एक्लै के बरबराई राख्नु भएको हो? के हुनु निकान्छ
4: छोराको विजयको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भर पर्दो क्याटरिङ सर्भिस नपाउँदा कोरो तनावमा छु। कहिले कतै किनेको छु
3: दिदी दाई, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस् इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
4: ए हो र कान्छा
3: हो नि दाई।
0: हजुर, कुनै पनि विवाह भोज पार्टी सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
5: दृढ संकल्प गरी आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहनुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ज।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हाजुरलाई आज तपाईलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म धन्यवाद दिन चाहन्छु तपाईलाई आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति अगाडि आएर बस्नु भएको छ। भनिन्छ नम्र मानिसहरूले संसारमा अधिकार गर्दछन्, यो भनाई पवित्र ग्रन्थ बाइबलले भनेको। नम्रता मानिसमा हुनै पर्ने एउटा चरित्र गुण हो। यो गुण हामी जीवनमा कसरी प्राप्त गर्न सक्छौ, यही महत्वपूर्ण प्रश्नलाई लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाई सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम।

मेरो आवाज तपाईंका विचार यो कार्यक्रमको उद्देश्य नै यही हो। म धन्यवाद दिन चाहन्छु तपाईंले लेख्नुभएका पत्रहरूको निम्ति, तपाईंको सुझाव र तपाईंका विचारहरूको निम्ति म तपाईंप्रति कृतज्ञ छु। आउनुहोस् सधैँ आज पनि।

मानिस प्राय सबै कुरामा छोटो बाटो खोज्दछ, अंग्रेजीमा सर्टकट भनिन्छ, छिटो मिठो तरिका, जीवन पनि फटाफट फटाफट भइहालोस् भन्ने इच्छा मानिसको मनमा हुन्छ। तर जीवनका कतिपय गुणहरू चरित्र निर्माण र विकास हुनलाई समय लाग्छ। नम्रता जस्तो गुण विकास गर्नको निम्ति पनि समय लाग्छ। यो नम्रता भनेको के हो? यसको अर्थ हो साधारणत नम्र व्यक्ति भन्दा हाम्रो आँखामा एउटा यस्तो व्यक्तिको चित्र आउँछ जो कमजोर दुर्बल निरीक्षिन्थे, जसले पनि हेर्न सक्नुहुन्छ। तर वास्तवमा त्यस्तो व्यक्तिलाई नम्र भनिँदैन, ऊ त कमजोर व्यक्ति हो, कमजोर हुन सक्छ, ऊ त एउटा रोगी हो, रोगी। संसारमा कस्तो नियम छ? बल मिचाईको नियम छ, जसको शक्ति उसैको भक्ति भन्ने सिद्धान्त व्यापक छ। मैले यस विषयमा व्याख्या गर्न पर्दैन, के भन्न पनि पर्दैन। अरूलाई डराएर धकार आफ्नो उद्देश्य पूरा गर्न चाहने मानिसहरू धेरै छन्। हेपिने मानिसहरूलाई नम्र व्यक्तिको रूपमा लिइन्छ, तर बाइबलले जुन प्रकारको नम्रताको कुरा गरेको छ त्यो संसारले बुझेको नम्रता जस्तो होइन। परमेश्वर क्रूर शासक हुनुहुन्न, उहाँले कसैलाई जबरजस्ती आफ्नो अधीनमा राख्न चाहनुहुन्न। उहाँले कमजोर दुर्बल र रोगीहरूलाई वास्ता गर्न चाहनुहुन्छ। मानिसले मानिसलाई हेपोस् वा हेला गरोस् भन्ने पनि परमेश्वर चाहनुहुन्न। परमेश्वरले सबैलाई एक समान दृष्टिले हेर्नुहुन्छ। उहाँको दृष्टिमा कोही ठूलो र कोही सानो छैन। प्रभु येशूले डाँडाको उपदेशमा नम्र व्यक्तिहरूलाई धन्यको भन्नुभयो, अनि भन्नुभयो कि तिनीहरूले पृथ्वीमा अधिकार गर्नेछन्। उहाँले नम्र भनी कस्तो व्यक्तिलाई संकेत गर्नुभएको हो? उहाँले त्यस्ता मानिसहरूलाई संकेत गर्नुभएको हो जो परमेश्वरको अधीनमा बस्छन्, परमेश्वरको आज्ञा पालन गर्छन्, कोमल स्वभावका। तपाईँ वनको एउटा पशुलाई विचार गर्नुहोस्, त्यो कसैको अधीनमा हुँदैन, त्यो छाडा उदण्ड स्वतन्त्र हुन्छ, त्यसले कसैको वास्ता गर्दैन, कसैलाई टेर्दैन, त्यो आफ्नो इच्छामा चल्छ, कसैको आज्ञा पालन गर्दैन। यीशुमा विश्वास नगरेको अवस्थामा पनि हामी यस्तै यस्तै थियौं। हामी आफ्नो इच्छाले आफ्नो जीवनलाई चलाउँथ्यौं, आफूलाई जे मन लाग्यो त्यही गर्थ्यौं। तर यीशु प्रभुमा विश्वास गरेपछि हाम्रो जीवनको लक्ष्य र उद्देश्य बदलियो। अब हामी आफ्नो निम्ति जिउने कोशिश गर्दैनौ, तर उहाँको निम्ति जिउने कोशिश गर्छौ, उहाँको इच्छा पूरा गर्ने हामी प्रयास गर्छौ। हाम्रो निम्ति सबैभन्दा ठूलो कुरा परमेश्वरको इच्छा हुन्छ, यसरी हामी परमेश्वरको अघि नम्र छौ भन्ने देखाउँछौ। बाहिरी रूपमा मात्र होइन, तर हृदयबाट हामी नम्रता धारण गर्ने प्रयास गर्छौ। जब हाम्रो हृदय साँचो नम्रताले भरिन्छ, तब हामी जीवनको साँचो आनन्दलाई पनि चिन्न सक्छौ, बुझ्न सक्छौ। यसले मानिसहरूलाई नम्र बन र तिनीहरूले पृथ्वीमा अधिकार गर्न पाउनेछौ भन्नुभएन। नम्रता परमेश्वरको वरदान हो। वास्तवमा बाइबलले नम्रतालाई पवित्र आत्माको फल भनेको छ। एक साँचो आत्मिक मानिसको जीवनमा नम्रताको यो फल देखिन्छ। बाइबलमा केही नम्र व्यक्तिहरूको वर्णन गरिएको छ, तीमध्ये एक मोसा पनि हुन् जो इजरायलीहरूका एक महान अगुवा थिए, गुरु थिए। परमेश्वरले समेत तिनलाई एक नम्र व्यक्ति भन्नु भएको छ, तर तिनको स्वभाव अनुसार तिनी नम्र व्यक्ति थिएनन्। तिनले रिसको झोंकमा एकजना मिस्रीलाई मारेका थिए, अनि तिनले गरेका
अरू कतिपय व्यवहारहरूलाई हेर्दा स्वभावको हिसाबले तिनी नम्र थिएनन् भन्ने बुझिन्छ। एकपल्ट तिनले देखे कि परमेश्वरका जन इजरायलीहरूले परमेश्वरलाई भुलेर बाछुको आकृति बनाएर त्यसलाई भक्ति गरिरहेका थिए। त्यो देखेर तिनी साह्रै रिसाए अनि दश आज्ञाको पाठीलाई फालेर फुटाए। तर पनि तिनी परमेश्वरको आज्ञा पालन गर्ने व्यक्ति थिए, अधीनतामा बस्न सक्ने व्यक्ति थिए। तिनको यस गुणको कारणले परमेश्वरले तिनलाई एक नम्र व्यक्ति भन्नुभयो। आज हामीलाई पनि अधीनतामा बस्न र आज्ञा पालन गर्न कति महत्वपूर्ण छ। घरमा छोरा छोरीहरू आफ्ना आमा बुवाको अधीनमा बस्नुपर्छ, उनीहरूको आज्ञा पालन गर्नुपर्छ। कार्यालयमा, अफिसमा आफूभन्दा ठूला मानिसहरूको अधीनमा बस्नुपर्छ, नियम पालन गरेर जिउनुपर्छ। हाम्रो देश समाजको उन्नति हुन नसक्ने कारण पनि हाम्रो आफ्नै अनुशासनहीनता, अधीनतामा बस्न नचाहने प्रवृत्ति हो। याद गर्नुहोस्, सायद यसोभन्दा कसैको मन नै दुख्ला। पश्चिमी देशहरूमा मानिसहरू देशको नियम मान्छन्, सरकारको अधीनमा बस्छन्, उनीहरू उन्नत छन्, हामीभन्दा अगाडि छन्। नम्रता हाम्रो जन्मदेखिको स्वभाव हुन सक्दैन। हामी पापमा जन्मेको कारण हामीमा विद्रोह र अहंकार हुन्छ। तर जब एक व्यक्ति यीशुलाई आफ्नो हृदयभित्र ग्रहण गर्छ र आफ्नो पापलाई स्वीकार गर्छ, तब प्रभुले उसलाई कृपा गरी अनुग्रहमा उसको जीवनमा नम्रताको फल फल्न सम्भव गराइदिनुहुन्छ। यीशुमा विश्वास गर्ने प्रत्येक व्यक्ति नम्र हुनुपर्छ। बाइबलले भन्छ, अरूलाई आफूभन्दा श्रेष्ठ ठान, यो नम्रताको पहिलो पहिचान हो। मलाई माफ गर, धन्यवाद, यस्ता शब्द र आचरणको प्रयोग पनि नम्रता र श्रेष्ठताको पहिचान हो। जसरी प्रभु यीशुले यस संसारमा नम्रताको जीवन जिउनुभयो, उहाँ हाम्रो निम्ति एक उदाहरण हुनुहुन्छ। म फेरि पनि भन्छु, नम्र हुनु भनेको कमजोर हुनु वा दुर्बल हुनु, सबैद्वारा हेपिनु यी कुरा होइनन्, तर यो अधीनतामा बस्ने आत्मा हो, आज्ञा पालन गर्ने जीवन हो। यीशुले भन्नुभयो, नम्रहरू धन्यका। के तपाईँ धन्यको व्यक्ति बन्न चाहनुहुन्छ? एक आशिषित व्यक्ति आफूलाई नम्रताको बाटोमा लगाउनुहोस्। जीवन तपाईँको हो।

फेरि आजको कुराकानी सुनेर तपाईँलाई चोट लाग्यो, घात लाग्यो भने मलाई क्षमा गर्नुहोस्। मेरो उद्देश्य तपाईँलाई चोट पुर्याउने होइन, मेरो उद्देश्य यसै बोली वचनबाट तपाईँलाई आशिष पुर्याउने र जीवनको एउटा सार्थक बाटो देखाउने प्रयास गर्ने म आशा गर्छु। तपाईँले मलाई पत्र लेख्नुहुनेछ र म अवश्य नै तपाईँलाई

सुन्छ तपाईँहरू ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

0: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गमाए भन्छन्। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: यस्ता समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाई, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: होइन कहाँ गएर उपचार गर्ने त,
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478062, 9813860315। ह्याप्पी स्मार डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
0: होइन हो दाजु, हस्याङ बस्याङ गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
3: के हुनु निकान्छ, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलिक स्वादिष्ट खानासहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनावमा छु। तैँले कतै चिनेको छस्
0: दिदी दाई, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युएल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
3: ए हो र कान्छा,
0: हो नि दाई।
2: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युएल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युएल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
4: Nepal ma, kese kese kunchi bhaja sapam

0: 89.5 MHz. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हो? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
0: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमे र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड दैनिक आर्थिक कार्यक्रम स्पार्क माई फेट।
0: आफ्नो जीवनमा परमेश्वरको वचन लागू गर्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेटको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 82 यहाँहरूलाई स्वागत छ। आज म तपाईँलाई केही सुझाव दिन चाहन्छु जसले तपाईँको हृदय र जीवनमा गतिशील सकारात्मक परिवर्तन ल्याउन सक्छ। यसमा बाइबल धर्मशास्त्रबाट सिक्न र तपाईँको व्यक्तिगत जीवनमा लागू गर्न आक्रामक दृष्टिकोण अप्नाउनु

0: यो परमेश्वरबाट तपाईँलाई दिइएको प्रतिज्ञा हो। परमेश्वरको वचनले तपाईँको जीवनको लागि तपाईँले लिइराख्नु भएको बाटोमा मार्गदर्शन गर्न बत्ती प्रदान गर्नेछ। यद्यपि त्यो तपाईँको जीवनमा प्रकट हुनको लागि र यो वास्तविक बन्नको लागि तपाईँले परमेश्वरको बुद्धि प्राप्त गर्न आक्रामक रूपमा प्रयास गर्नुपर्नेछ। केवल कुनै बुद्धिका वचन मात्र होइन, तर तपाईँको परिस्थितिमा काम गर्ने विशिष्ट बुद्धि लागू गर्नुपर्छ। दोस्रो कोरिन्थीको पुस्तक 2:15 यसरी लेखिएको छ, सम्मान नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमर्दुर प्रयत्न गर। प्रिय श्रोता, धेरै उत्साहित क्रिश्चियनहरूले एक वर्षमा सम्पूर्ण बाइबल उत्पत्तिदेखि प्रकाशसम्म पढ्ने लक्ष्य राख्छन्। म त्यो इच्छालाई निरुत्साहित गर्न चाहन्न। यद्यपि म तपाईँको लागि महत्वपूर्ण धर्मशास्त्रका विशेष क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने इच्छालाई बढावा दिन चाहन्छु। यसले तपाईँलाई एक क्रिश्चियनको रूपमा तपाईँको व्यक्तिगत विकासमा मदत गर्नेछ। याकुबको पुस्तक 1:22 तर वचन पालना गर्ने हौ र सुन्ने मात्र भएर आफूलाई धोका नदियो। बाइबलको ज्ञान मात्र हुनु र त्यसलाई प्रयोग नगर्नाले तपाईँको जीवनमा वास्तवमा धेरै फाइदाहरू हुने छैन। परमेश्वरले तपाईँलाई आनन्द लिन चाहनु भएको आशिषहरू प्राप्त गर्न धर्मशास्त्रको प्रयोग आवश्यक छ। त्यसकारण यो अत्यन्तै महत्वपूर्ण छ। केवल बाइबलबाट ज्ञान प्राप्त गरेर पढ्नु मात्र होइन, तर तपाईँले यस क्षणमा तपाईँको जीवनमा भएका आवश्यकताहरूमा लागू हुने धर्मशास्त्रका ती क्षेत्रहरू खोजी गर्नु पनि आवश्यक छ। तपाईँले ती विशेष खण्डहरूमा आफ्नो ध्यान दिन चाहनुहुन्छ जसले तपाईँको व्यक्तिगत आवश्यकताहरू पूरा गर्न मदत गर्नेछ। यसलाई उदाहरणको लागि कल्पना गर्नुहुन् कि तपाईँ हाल हृदय विदारक अनुभव गर्दै हुनुहुन्छ, किनभने तपाईँले आफ्नो जीवन बिताउनु भएका व्यक्तिले तपाईँलाई धोका दिएको छ। यो हृदय विदारक तपाईँलाई ठूलो निराशा र डिप्रेसन ल्याउँछ। तपाईँ यसको बारेमा के गर्न जाँदै हुनुहुन्छ? संसारको सृष्टिको वर्णन गर्दै उत्पत्ति 1:2 पढ्नाले तपाईँलाई यस अवस्थामा सम्भवतः मदत गर्दैन। तपाईँलाई अझै धेरै मदत गर्ने कुरा भनेको टुटेको हृदयलाई पार गर्न मदत गर्ने बाइबलका पदहरू वा निराशाको बारेमा बाइबलका पदहरू वा निराशा हुँदा प्रोत्साहन दिने बाइबलका कथाहरू अनलाइन खोजी गर्नुभयो। यसरी अनलाइन खोजी गर्दा तपाईँले यस्ता बाइबलका पदहरू पाउनुहुनेछ। इसयाको पुस्तक 41:10 यसैले नडरा, किनकि म तसित छु, निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। फिलिपीको पुस्तक 4:13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। प्रिय श्रोता, अब तपाईँले के गर्नुहुन्छ त्यो अत्यन्तै महत्वपूर्ण छ। यी पदहरू कण्ठ गर्न समय निकाल्नुहोस्। तिनीहरूलाई बारम्बार ठूलो स्वरमा स्वीकार गर्नुहोस्। त्यसो गर्दा तपाईँको दिमागले यो सत्यको बारेमा आफूलाई विश्वस्त पार्नेछ र तपाईँको जीवन परिवर्तन हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माइ फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553039। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: हिँड्दै थिए है जोरा बाटोमा बाथुरे हाकु हाकु मै चले ह्यान्सन्दे, हिँड्दै थिए है जोरा बाटोमा बाथुरे हाकु हाकु मै चले ओइ ह्यान्सन्दे।
3: नमस्कार, म लोक गायक गोकुल राउत। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज।

0: नानी बाबुहरू, तिमीहरू सन्चै छौ? ल अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साचाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक, शारीरिक, मानसिक र सामाजिक रूपमा बढ्न मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बाल बालिकाहरूलाई सानैदेखि यसुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
1: आजको कार्यक्रममा हामी श्रृङ्खला दुईको कथा नम्बर 15 सुन्नेछौ, जो निकै रोचक र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक सधैँ फोनमा व्यस्त भन्ने रहेको छ। यस कथासँग सम्बन्धित बहिनी खण्ड भजन सङ्ग्रह 145 अध्यायको 18-19 पद रहेको छ। फेरि भाइ बहिनीहरू ढिला नगरी र अब छिट्टै कथा सुनौ है।
0: के म एकैछिन फोन होल्डमा राख्न सक्छु? धन्यवाद। पुष्करको बुवाले फोनमा भएको होल्डको बटन दबाउनु भयो। हेलो, हजुर केही सेवा गर्न सकिन्छ कि? पुष्करले बुवालाई ढोकाबाट हेरे र उनको बुवा आफूले कार्यालयको रूपमा बनाएको घरको कोठामा भएको तीनवटा फरक फरक फोनहरूबाट हरेकको आग्रहलाई जवाब दिन खोजिरहनु भएको थियो। उहाँले आफ्नो व्यापारलाई घरबाटै सञ्चालन गरिरहनु भएको थियो र उहाँलाई एकै समयमा विभिन्न फोनहरूमा कुरा गरिरहेको देख्नु सामान्य भइसकेको थियो। पुष्कर बैठक कोठामा गए र सोफामा बसे। बुवाले उनलाई ध्यान दिनुभएको थियो र फोनमा कुरा गरेर सिद्ध्याएपछि उहाँ पुष्कर कहाँ आउनुभयो। पुष्कर, विद्यालयमा सबै कुरा राम्रै भयो? आज राम्रै भयो जस्तो लाग्छ बुवा, पुष्करले जवाब दिए। के समस्या छ त्यसो भने? पुष्करले गहिरो सास लिए। हाम्रो घरको बारेमा, परमेश्वरसँग हामीले घर पत्ता लगाउन मदत मागिरहेको कुरा, हामी बुटोलबाट यहाँ परमेश्वरको इच्छा यही हो भनेर बसाइ सरेर आएका थियौं, तर हामी पूरा समय किरायामै मात्र बसिरहेका छौं। परमेश्वरले कहिले हाम्रो लागि आफ्नै घर जुटाइदिनु हुनेछ कुनै? बुवाले लामो सास लिनुभयो र पुष्करसँग सोफामा बस्नुभयो। हो, हाम्रो लागि घर। तिमीले अझै प्रार्थना गरिरहेका छौ? परमेश्वरले हाम्रो प्रार्थनाको जवाब दिनुहुन्छ, तर सधैँ हामीले चाहे अनुसार चाहिँ होइन। हाम्रो लागि कुन कुरा सबैभन्दा राम्रो हुन्छ भन्ने उहाँ जान्नुहुन्छ। त्यो त हो, पुष्करले भने, मैले प्रार्थना गरिरहेको छु तर जवाफ नै आएको छैन। उसले सोफामा तलतिर हेरे। आजभोलि मलाई परमेश्वरले मेरो प्रार्थना सुन्नुहुन्छ कि सुन्नुहुन्न भन्ने लागिरहेको छ। सायद मैले चर्को स्वरमा प्रार्थना नगरेर पो हो कि? बुवा मुस्कुराउनु भयो। के तिमीलाई म सधैँ फोनहरूतिर कसरी दौडिरहेको हुन्छु भन्ने थाहा छ? किन थाहा नहुने नि? पुष्करले हाँस्दै भने, सबै फोनहरूलाई एकसाथ जवाब दिने कोसिस गर्नुहुन्छ। हो नि, बुवाले भन्नुभयो, परमेश्वर कस्तो हुन्छ भन्ने कुराको यो एक राम्रो नमुना हो। मानिसभन्दा फरक, हामीले प्रार्थना गरेपछि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र हाम्रो सबै आग्रहहरूको जवाब दिनुहुन्छ। पुष्कर, उहाँले सधैँ तिम्रो कुरा सुनिरहनु भएको हुन्छ। तिमी उहाँको छोरा हौ र यसो सधैँ तिमीसँग हुनुहुन्छ। हामीले मागेको कुरा भन्दा पनि हामी जहाँ रहन्छौ त्यसका लागि परमेश्वरले उत्तम योजना बनाउनु भएको छ। यो कुराले त मेरो विश्वास बलियो बनायो, पुष्करले भने। परमेश्वरले सुनिरहनु भएको छैन कि जस्तो लागिरहे तापनि परमेश्वरले सधैँ हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने कुरा सुन्दा मलाई खुसी लाग्यो। उहाँ सुन्नुहुन्छ, उहाँले भन्नुभयो, प्रार्थना गरिराख र उहाँले जान्नुभएको उत्कृष्ट तरिकामा जवाब दिनुभएकोस् भनेर भरोसा गर। त्यसै बेलामा नै फेरि बुवाको फोन बज्न शुरू गर्यो र उहाँ हाँस्नुभयो। र मैले सबै फोनहरूको जवाब दिन सकु भनेर मेरो लागि पनि प्रार्थना गर्नु है त। आजको कथाको मुख्य सन्देश परमेश्वरले सधैँ सुनिरहनु भएको छ भन्ने हो। अनि आजको कथाको मुख्य बाइबलीय खण्ड पहिलो युहन्ना 5 अध्यायको 14 पद रहेको छ, जहाँ यसो लेखिएको छ,
1: परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।
0: नानी बाबुहरू, परमेश्वर सधैँ तपाईँका प्रार्थनाहरूको जवाब दिन तयार हुनुहुन्छ भन्ने के तपाईँलाई थाहा छ? सायद उहाँले मेरो प्रार्थना सुनिरहनु भएको छैन कि भन्ने तपाईँलाई लाग्न सक्छ, तर उहाँले सुनिरहनु भएको हुन्छ। तपाईँका लागि त्यो कुरा उत्तम हुन्छ भन्ने उहाँ जान्नुहुन्छ र तपाईँले आशा गरे अनुसार उहाँले जवाब नदिए पनि उहाँ सधैँ तपाईँलाई मदत गर्न र मार्गदर्शन गर्न तयार हुनुहुन्छ। उहाँले सधैँ तपाईँको प्रार्थना सुनिरहनु भएको छ र तपाईँका प्रार्थनाहरूको उहाँले तपाईँका लागि जे उत्तम हुन्छ त्यही तरिकामा जवाब दिनुहुन्छ। आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 081-5121-835 वा 98-4-13-724 फोन गर्न सक्नुहुनेछ वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरैनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तक रूपमा पनि उपलब्ध रहेका छन्। साथै यी कथाहरू अनलाइनमा www.goodnewsnepal.org पढ्न र सुन्न सक्नुहुनेछ। र अब फेरि छिट्टै अर्को कथामा भेट्दैछौ। तबसम्मका लागि बिदा दिनुहोस्। जय मसिह।

1999 Kriszt FM 1100.3 MHz. Sunau, Sunau. कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू सिरदेखि पाउसम्म, अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।

0: पार्किङ चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो होइन, फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो महँगी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
1: मात्र 6,000 कोट छ नि।
0: हो नि हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कूल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 08 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

0: Stefan. Time check.
1: It's 9 a.m. The Hanako Norwich.
2: बिहेको दिन नजिक आइसक्यो, त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा तनावमा छोड्नु कहिले कतै चिनेको सोच्छु। दिदी भाइ, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि भाइ, चिन्तै लिनु पर्दैन नि। ए हो र कान्छ हो नि दाई। हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित। पछि यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, माथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
0: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: अहिले कहाँ गएर उपचार गर्ने त,
0: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, क्रिकिङ दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
0: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813865015। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
3: तपाईँले प्रार्थनालाई दैनिक जीवनमा अभ्यास गर्नुभयो भने यसले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ। ग्रेस एफएम 107.6 मेगाहर्ज, सुनो र सुनाओ।

0: 里说七书啊比较重要的大厦七书这本命书呢七拿宝都而且七个人的妈妈说而且我也不说这个七平妈妈说我什么想要的大家会菲律宾并不我带你不把这个大家都书啊不干不得推荐我父母本命书也不三的书我那个我们俩的 Christ 大家我这样的对即便 Christ 也不好即便维港也变好，阿里维港事故好，阿里至少也许你是拉面的，也不能出了巴也分不乎什么些对不乎。至少发芽出那个奥斯达亚到个天然的巴也不得啦，几乎满的门推给分不乎。我白去一口，才打算不你说的啊，不对我讲几乎你那刚推给分不乎呀，又贵到他。几乎什么些个天然的什么？但记得个，西家几乎三地为母后，一上土西家为基本秘书呢，记得母亲那里，而里至少耶稣基督家妈爹们，起码个什么些丫头把家人吹，什么些丫头，几乎老婆为不里得个里到头不看，得一个西出丫那地不看。他不是说的起了什么人忙了出来的了我去抓起来念了耶稣基督在我呢祈祷忙不理想比亚的他卡不拉萨亚那的耶稣基督给他不拉萨亚那亚卡我的不明确的三天祈祷努力杀生同样不准念了的不明祈祷不明确的萨瓦比纳这一次新说那个地方的这个白文的普法萨里西车库阿特金诺夫给那地方说完比较难出来的一个合适呢几乎是那般巴萨亚 radio 家族 spark my foot 这个比刷斯给这么快要比巴黎七个出普提克亚苏萨杜萨刷斯巴亚地费我记得你的今天今天我买那么多安他那边二十七我本那得提出南加里斯安他那边और साथी 55-33-39 कासा ज्याजो नेना दिगुने छीता युक युकुए सुबे परमेश्वरा छीता सवाबीमा जो हुसी
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा विगत तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा ज्वेल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य प्रोप्राइटर राजु ताना बासु सम्पर्क मोबाइल नम्बर 9851927740 9841-62-13 राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर
2: आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु हो कि ध्यान दिनुपर्ने कुराहरू के हो आलै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल

0: गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमय र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा, स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। जीवनको परिस्थिति सदैव एक समान रहँदैन, परिस्थिति राम्रो र सजिलो हुँदा त ठिकै हुन्छ, तर अप्ठ्यारो परिस्थितिमा पर्दा यस्तो लाग्छ मानव सबैले साथ छोडेर गएका छन्। समस्याहरूको होरी बतासको माझमा पर्दा हामीले के गर्न पर्ने, केही प्रश्नको उत्तर लिएर म तपाईँको अगाडि प्रस्तुत भएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। निरन्तर तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति, तपाईँले दिनुभएको आर्थिकी अनुदानको निम्ति, तपाईँले गर्नुभएको यो प्रेमको कारणले, सहायताको कारणले गर्दा यो कार्यक्रम निरन्तर अघि बढ़िरहेको छ। म तपाईँ प्रति धन्यवादी छु।

संसारमा बसेको सहर गाउँ राम्रो देखिन्छन्, रमाइलो लाग्छ। सायद तपाईँले त्यस्ता कतिपय सहरहरू देख्नु भएको छ होला, तर कहिले काहीँ समुद्रमा आधी तुफान चल्दा, हुरी बतास चल्दा त्यसको मार पनि सहनुपर्छ। प्रिय मित्र, विश्वास गर्नुहोस्, समुद्रका छालहरू यति माथि उठ्दा रहेछन् कि 6-7-8 तल्ले घरहरूलाई पनि छोप्दा रहेछन्। तुफानको त्यो चक्रको शक्ति यतिसम्म हुँदो रहेछ कि त्यसको मोटा मोटा बलिया फलामका खामाहरू समेत उन्याउँदो रहेछ। रूखहरू त जरासँगै उखेलिएर पर पर पुर्याउँदो रहेछ। त्यो समुद्री उरी बतासले समुद्र किनारमा बसेको सहर गाउँको सुन्दरता यो समुद्री आधी तुफानले एकै क्षणमा नष्ट पारिदिँदो रहेछ। त्यो त विभत्स दृश्य बन्दो रहेछ। मानिसको जीवनमा पनि त्यस्तो आधी बेरी तुफान चल्छ। परमेश्वरसँग धेरै बिन्ती प्रार्थना गर्दा पनि आधी बेरी तुफान हटेर जाँदैन। त्यस्तो बेला यस्तो लाग्छ कि परमेश्वरले मलाई त्याग्नुभयो त, परमेश्वरले किन मलाई सहायता गर्नु भएन। यस्तै प्रश्नहरू मनमा उत्पन्न हुन्छन्। तर जीवनमा आउने समस्या आधी तुफानहरूले विनाश मात्र गर्दैनन्, तर निर्माण पनि गर्छन्। पवित्र शास्त्र बाइबलको वचनले भन्दछ कि परमेश्वरले उहाँमाथि विश्वास र भरोसा राख्ने मानिसहरूका जीवनमा त्यस्तो कुनै कुरा आउन दिनुहुन्न जुन उनीहरूले खप्न सहन सक्दैनन्। परमेश्वरले उहाँका छोरा छोरीहरूलाई तिनीहरूले सहनै नसक्ने विपत्ति परीक्षा समस्यामा पार्नुहुन्न। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ कि मानिस आफ्नै इच्छाको पासोमा परेर भर्खालोमा पर्न जान्छ। तर जसले साँचो हृदयले परमेश्वरमा भरोसा राख्दछन् उसको जीवनमा परमेश्वरले जे पनि गर्नुहुन्छ

घोषणा गरेको हुन्छ। हुनसक्छ तपाईँको जीवनमा अहिले समस्या, दुःख, कष्ट आदि धेरै कहिल्यै भुल्न नसकिने अनुभवहरू होलान्। तर याद गर्नुहोस्, ती सबै तपाईँको जीवनलाई नाश पार्नको निम्ति होइन। यस्तो अवस्थामा पनि यदि परमेश्वरमा भरोसा राखेर जियौं भने परमेश्वरले तीद्वारा हाम्रो जीवनमा भलाई उत्पन्न गर्नुहुन्छ। हाम्रो गाउँमा ठूलो कटहरको रुख छ, त्यसको फेद नाम्रो भन्दा पनि ठूलो छ। साँच्चै रुख 30-40 वर्ष पुरानो हो कि? म जन्मेपछि त्यो त्यही देखिरहेको छु। त्यसले ऋतुमा राम्रो फल पनि दिन्छ। त्यसका आँगा बिगाहरू धेरै छन्, रुख बलियो छ। केही वर्ष अघि एक रात अचानक आधी तुफान चल्यो। कालो अन्धकार रात्रिको माझमा आकाशको तल्लो छेउदेखि वल्लो छेउसम्म बिजुली चम्किरहेको घनङ्ग गुन्डुङ डरलाग्दो रात। बाहिर गडङ गुडुङको आवाज थियो। कति रुखहरू ढले, घरको जस्ता छानाहरू पनि उडान लग्यो। मैले सोचे कि त्यो कटहरको रुख पनि पक्कै ढल्यो होला। मैले झ्यालबाट त्यो रुखलाई च्याएर हेरेँ। बिजुली चम्कदा त्यसको उज्यालोमा देखेँ त्यो रुखका हाँगाहरू जोर जोरले हल्लिरहेका थिए। केही कमजोर हाँगाहरू त भाँचिएका पनि थिए। मैले सोचे अब केही क्षण यस्तै आधी बतास चल्यो भने त्यो रुख पनि ढल्नेछ। तर मित्र, त्यस्तो केही भएन। त्यो रुख आफ्नो स्थानमा स्थिर थियो, खडा थियो। त्यो रूप सानो बिरुवाको रूपमा रोपिएको थियो। घाम पानी आँधी तुफान झेल्दै थियो, तित्रो भएको थियो। तर आँधी तुफानमा पनि त्यसका जराहरू झन् गहिरोमा गाडिँदै गएर मजबुत भएको थियो। त्यो रूप गाह्रो परिस्थितिको सामना गर्दै बढेको थियो। प्रिय मित्र, मानिसको जीवनमा पनि यस्ता परिस्थितिहरू आउँछन्। दुःख, रोग, निराशा आउँछन्। तर यदि हामीले परमेश्वरमा अटल विश्वास राख्यौं भने उहाँले हामीलाई निराश हुन दिनुहुने छैन। परमेश्वरले उहाँमाथि विश्वास र भरोसा गर्नेहरूलाई यो प्रतिज्ञा दिनुहुन्छ कि उहाँले हामीलाई कहिले पनि त्याग्नु वा छोड्नुहुने छैन। आज कतिजना मानिसहरू जीवनमा समस्याहरू आएको देखेर आफ्नो जीवनमा नै आफैलाई धिक्कार्छन् र जीवनै समाप्त गर्ने कुरा सोच्छन्। तर त्यसो गर्नु गलत हो। प्रिय मित्र, यो संसारमा जिउँदा समस्या, दुःख, निराशा, बेरोजगारी, धोका, एक्लोपन, गरिबी जस्ता परिस्थितिहरू आउँछै आउँछ। तर यस्तो परिस्थिति आयो भनेर हामीले जीवन नै समाप्त गर्ने वा गलत बाटो पक्रिने कुरा सोच्नु हुँदैन। यस्तो अवस्थामा हामी सहायता कसरी पाउन सक्छौ? सुन्नुहोस्, म तपाईँलाई बताउँछु। यस्तो अवस्थामा सहायता र छुटकारा पाउने एकमात्र उपाय परमेश्वर हुनुहुन्छ। यीशुमा विश्वास गर्नु हो। यो कसरी हुन सक्छ भन्ने प्रश्न तपाईँको मनमा आउला। बाइबलले भन्छ, परमेश्वरलाई कहिल्यै कसैले देखेको छैन, तर परमेश्वरका पुत्र प्रभु येशु जो स्वयं परमेश्वर हुनुहुन्थ्यो, मानिस बनेर यस संसारमा आउनुभयो। उहाँ तपाईँ र मेरो उद्धारकर्ता हुनुहुन्छ। जस जसले प्रभु येशुमा विश्वास गर्छन् र उहाँलाई आफ्नो मुक्तिदाता भनी मुक्ति स्वीकार गर्छन्, हृदयमा विश्वास गर्छन्, तिनीहरूले उद्धार पाउँछन्। तब हामी समस्या, दुःख र कठिनाईमा पनि प्रभु येशुबाट साहस पाउन सक्छौ। उहाँले हामीलाई प्रेरणा दिनुहुन्छ। उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्। उहाँ हामीलाई रक्षा गर्न अघि आउनुहुन्छ। तपाईँको जीवनको समस्या र कठिनाईले तपाईँलाई नाश पार्दैन, तर तीद्वारा तपाईँको जीवनमा भलाई उत्पन्न हुन्छन्। तपाईँ अझै परिपक्व बन्नुहुन्छ। तपाईँ बलियो बन्नुहुन्छ। समस्या, दुःख, कष्टले परमेश्वर तपाईँलाई सहायता गर्न सधैँ तयार हुनुहुन्छ। तपाईँले उहाँलाई आफ्नो जीवनमा वास गर्ने मौका दिनुहोस्। आफैलाई यदि तपाईँले थाकेको, रक्तराम भएको, हारेको व्यक्ति ठान्नुहुन्छ भने याद गर्नुहोस्, प्रभु येशूले यसरी निम्तो गर्नुभएको छ। हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, मौका आओ, म तिमीलाई विश्राम दिनेछु। यो आवाज निम्तो प्रभु येशूको आज नै आफ्नो जीवन उहाँको हातमा राखिदिनुहोस्। परमेश्वरको हातमा परेको जीवन सुरक्षित जीवन हो। अर्को एउटा कुरा पनि याद गर्नुहोस्, परमेश्वर कहाँ आउने कोही पनि हात कहिले पनि फर्केको छैन। यो जीवन तपाईँको आफ्नो जीवनको निम्ति
असल कुरा रोज्ने अधिकार कर्तव्य र हक पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई विदाय दिइसकेको छ, तर पनि आजको कुराकानी सुनेर यदि तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य तपाईँलाई जवाफ दिनेछु।

0: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है। म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटी च्याट्ट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु, नयाँ किताब पढ्नु भन्छ नि, एक किताब पढ्यो बस्यो।
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
1: मात्र 6,000 कोट छ
0: हो नि। हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

नमस्कार, म गायक आनन्द कार्की। अहिले तपाईँ सुन्दै हुनुहुन्छ क्रिस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।